0: त्रिभुवन विमानस्थलबाट 2000 नेपाली विदेशिन्छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082/83 7,92,187 जना नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्, जसमा पुरूषको संख्या 6,97,096 र महिलाको संख्या 95,091 छ।
1: राज्यसभाका सांसदहरू संसदमै सरकारको कार्य सम्पादन, सेवा प्रभार र निर्णय क्षमतामा प्रश्न गर्नेतर्फ उन्मुख भएका छन्। यसले राज्यसभाभित्र असन्तुष्टि बढ़दै गएको देखाएको छ। म स्वयंले जेएनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइन। जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान्? यो प्रश्न सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद हरि पन्त अर्थात बुद्धि प्रसादको हो। बिहिबार प्रतिनिधि सभामा पन्तले गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाएका छन्। त्यसपश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाक्रम पनि सदनमा राखेका छन्। यो विषयको कुरा गर्न खोज्दा आफूलाई कहिले गृह मन्त्रालय पठाउने, कहिले स्वास्थ्य मन्त्रालयतिर देखाउने काम भएको भन्दै उनले सरकार परिवर्तन भएको महसुस गर्न नपाएको बताएका हुन्। राष्ट्रपाका कतिपय सांसदले त जनता कहाँ जाँदा सरकार खै भन्ने प्रश्नको सामना गर्नु परेको समेत सुनाएका छन्। मैले निर्वाचन क्षेत्र भ्रमण गर्दा जनताले सोधे, सांसद त आउनुभयो, हाम्रो घर दैलोमा सरकार कहिले आउँछ? राष्ट्रपा सांसद प्रकाश पाठकले प्रतिनिधि सभाको बैठकमा भनेका छन्। त्यस्तै झापाको भद्रपुरमा भारतले 2 किलोमिटर नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको खोजी समेत गरेका छन्। संसदमा विपक्षी दलहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनुलाई स्वाभाविक मानिन्छ, तर जब सत्तारूढ़ दलका सांसद नै सरकारको आलोचनामा उत्रिन्छन् त्यसले सम्बन्धित दलभित्रको असन्तुष्टिलाई उजागर गरिरहेको छ। यसका उदाहरण संसदमा देखा परेका हुन्। सरकारको काम गर्ने शैलीलाई लिएर प्रश्न गर्नेमा सांसदद्वय बुद्धि प्रसाद पन्त र प्रकाश पाठक मात्र छैनन्। बिहिबार नै प्रतिनिधि सभाको बैठकमा राष्ट्रपाकी सांसद अप्सना बानु लगायतले समेत प्रश्न गरेका छन्। राष्ट्रपाभित्र बढ़दै असन्तुष्टि शीर्षकमा आजको मध्यान्न राष्ट्र दैनिकमा यो खबर छ।
0: मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहका कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। हाल मन्त्रालयहरूले धमाधम संगठन तथा व्यवस्थापन ओएनएम सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सबैभन्दा सानो देखिएका छन्। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको मन्त्रालयको संख्या 17 झरेको छ। कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: छोटो निर्माण अवधि, जलविद्युतको तुलनामा कम जोखिम, कम आयोजना लागत तथा भविष्यमा विद्युतको बढ़दो मागका कारण सौर्य ऊर्जातर्फ प्रबन्धक एवं लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। जलविद्युत आयोजना निर्माणका लागि 5-10 वर्षसम्म लाग्ने र सुरुङ, पहिरो, बाढ़ी तथा भूगर्भ जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसको विपरीत सौर्य आयोजना सामान्यतया 12-18 महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने र शून्य ईन्धन लागतमा सञ्चालन हुने भएकाले पनि यसतर्फ आकर्षण बढ़ेको हो।

0: tu account open activate any karobar sachile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. 88 पंक्षीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आइसके पोल्ट्री चन्य उत्पादनको मूल्य बढ़न थालेको छ. अण्डा मासु र चल्लोको मूल्य पूर्वावत अवस्थामा फर्किन थालेको नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य समेत बढ़ाएको छ.
6: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। 29 मंगसिर 2082 अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो, त्यस यता बोर्ड बैठक समेत बस्न सकेको छैन.
3: सरकार र आन्दोलनरत लघुवित्त पीड़ित र सरकारबीच बिहिबार पहिलो चरणको वार्ता भएको छ. सरकारको वार्ता टोली गठन गरेपछि शुरू भएको छलफल बिहिबार बिना निष्कर्ष रुंगिएको छ. अर्थ मन्त्रालयमा भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ. अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा गठन गरिएको वार्ता समितिले शुक्रबार पुनः छलफल गर्ने निर्णय गरेको छ.
6: नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले सरकारले राहत शिक्षकलाई अयोग्यको बिल्ला भिराएर सेवाबाट बाहिर पठाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ. बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले राहत शिक्षकहरूको स्थायी व्यवस्थापन, पेशागत सुनिश्चितता तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सरकारले पटक पटक सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो.
3: बैतडीको पाटन नगरपालिका 9 खोरपे आसपासका किसानलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ. केही दिन अघि कैलालीको अतरिया स्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटनबाट पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएपछि किसानलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ.
6: अब शेयर बजार घट्ने क्रम लगातार चौथो दिन पनि जारी छ. नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 16.29 अंक 0.60% घटेर 2672.58 अंकमा बन्द भएको छ. अघिल्लो कारोबार दिन भने बजार 2688.88 अंकमा बन्द भएको थियो. बिहिबार बजार 27 अंक भन्दा बढ़ीको ग्याप डाउन भएर 2661.13 अंकमा खुलेको थियो.

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीन रूस इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खड़ा गरेको अमेरिकी संस्था फाउण्डेशन फर डिफेन्स अफ डेमोक्रेसीले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेशन अफ चाइना रसिया इरान एण्ड नर्थ कोरिया नामक पुस्तकमा यी चार सरकारहरूले कसरी सैन्य आर्थिक साइबर र प्रविधि क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्छन् भन्नेबारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै संकटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एफडीडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ़ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरूले अमेरिकामाथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
4: अब खेल र खेलाड़ीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए यता अहिले सबै खाले फुटबल सुन्नेको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनशीपको मिति र खेलस्थल तय गरेको छ।
3: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा बागलेको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा राष्ट्रपतिले उल्लेखनीय सफलता हासिल गरेको थियो। राष्ट्रपतिले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सीट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि राष्ट्रपतिको नीति र एजेण्डा तथा सरकारको नीति कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा ऊ पपुलिस्ट अनुदार पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। रासुपा शाह र लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। रासुपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
4: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
3: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग शीर्षकमा सौभाग्य वालीको विचार नागरिक दैनिकमा छापिएको छ। जहाँ स्वतन्त्र सशक्त र उत्तरदायी संचार माध्यमको विकास भएको छ त्यहाँ सुशासन पारदर्शिता विधिको शासन र लोकतान्त्रिक संस्कृतिले बलियो आधार पाएका छन्। स्वतन्त्र मीडिया केवल समाचार सम्प्रेषण गर्ने माध्यम होइनन्, लोकतन्त्रको जीवन शक्ति नागरिक चेतनाको सम्भाग र सत्यको पहरेदार हुन्।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: के भो भोला दाई के गुनगुनाइरहेको?
1: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
0: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ, मोबाइल नम्बर 9841184444, 9810-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईँ नि

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हालिन्छ दमकल। फोन नम्बर 021 5460 मोबाइल 98 40 82 उना

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्दना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235062 9842525205

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: थैंक यू, थैंक यू।
1: माथिबाट फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईं हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ, सधैं रमाऊ। माथिबाट फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: มาตายความมาตายไงเปลี่ยนคนไม่รักคนอะไรหมดแล้วทำไปเปลี่ยนทุกสิ่งชุดจ้าไปที่คอมพิวเตอร์กินด้านดูเข็มต่อไปจะตายอย่างดูเช่น
1: ว่าเข็มยังมาเนี่ยคนไหนคนทำไม่รักคนน้ำหมดแล้วทำไมวะ
0: คอมพิวเตอร์บิ๊กรีกอร์เนย์สิกาวเนย์อันนี้มาร์มัดกอร์เนย์เนปาลเคย์นัมเบอร์วันฮาร์ดูแอนด์ซาฟูเอ็ดดูเคชั่นเซ็นเตอร์โฮนี่เอาเอาซีพีเอ็นมาตะคอมพิวเตอร์ป่าวนุก้าสัตย์คอมพิวเตอร์สิกาวเนย์รู้แค่อีกโอตอมบิ๊กรีฮาเลมากอร์มาบิ๊กรีกอร์เมย์เบงก์เบงก์เอาไปสกูลอาพีสดุนสุกิสังสัสตามาบิ๊กรีเอ้ยอะไรนะปุ๊บวันนี้สบิดาปิ้งชาร์จูซี่English language kaksha kubin byavastha chahoi computer laptop printer photocopy machine intercom system inverter solar system aw inverter ko battery pani paincha cd camera ar bharpur do internet pani pa jodincha thau
1: ama mate lange dake
0: au talno betal mahider phir duka paiela ni jhusi aw ye phone number 0215 45787 9942 35541 sab hoyo aw good very good very good
2: साथीवाला फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दाल मोठ मटर फ्राई चिप्स को सफलतापछि चादनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ तपाई हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा दस मोरङ अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्गेलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्ररोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुवेश कुमार शाह प्रत्येक दिन डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार डाक्टर अनिश अधिकारी एमबीबीएस 24 घण्टा डाक्टर शिशुपाल मण्डल एमबीबीएस 24 घण्टा डाक्टर विकी शाह एमबीबीएस 24 घण्टा डाक्टर अमोग उपाध्याय एमबीबीएस 24 घण्टा डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरिचा 10 ब्राड चोक मोरङ मोबाइल नम्बर 98528427 फोन नम्बर 0215487686

0: 16 01 3 40 98 015 71 2 36 16 01।
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ, के हो
2: प्रश्न? आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
1: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईँलाई नै सोध्ने?
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
3: सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16 60 01 3 60 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
4: साथै तपाईँ लैंगिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
2: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
4: फोन नम्बर फेरि एकपटक 16 60 01 3 60 40 तथा 98 015 71 2 36।
5: पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन? सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98 421 84 444 98 10 54 53 53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईँ नि

0: ठुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्रे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9842 25 25 05
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएर नि झुसी अब यो फोन नम्बर 021-545-787 98-42-35-541 भयो गुड भेरी गुड भेरी गुड

हार्दिक नमस्कार साथै साहित्यिक अभिवादन सदा झै आज पनि उपस्थित भइसकेको छु कार्यक्रम सञ्चालक म टिकाराम कार्की सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजना गरी यसै रेडियो सुसेली 106.3 मेगाहर्जबाट प्रसारण हुँदै आइरहेको यो हो कार्यक्रम सुकुना प्रवाह। प्रिय श्रोता, हाम्रो यो कार्यक्रमको प्रसारण समय केही परिवर्तन भएको जानकारी मैले तपाईँहरूलाई अघिल्लो कार्यक्रममा पनि गराइसकेको छु। हाम्रो यो कार्यक्रम सुकुना प्रवाह यसै रेडियो सुसेली 106.3 मेगाहर्जबाट हरेक महिनाको 15 गते र 30 गते साँझ 5 बजेदेखि प्रसारण भइरहेको छ। साथै नयाँ अभियान एफएम 99.0 मेगाहर्ज संघसभा र धनकुटा एफएम 106.2 मेगाहर्ज धनकुटाबाट पनि सोही कार्यक्रम पुनः प्रसारण भइरहेको छ। हजुरहरूले सुनेर साथ दिनुहुन्छ भन्ने आशा छ।

प्रिय श्रोता, यतिखेर बर्खाको समय छ। कतै भारी वर्षा भइरहेको छ, कतै छटक छटुक पानी छिट्याउँदैछ, कतै अत्याधिक गर्मी बढेको छ भने कतै सिरसिर बतास चलिरहेको छ। हामी यही परिवेशमा रहेर कार्यक्रम सञ्चालन गर्दैछौ। आज हाम्रो यो कार्यक्रममा विशेष कुराकानीका लागि यस्तै सुकुना बहुमुखी क्याम्पस बीबीए आठौं सेमिस्टरकी क्याम्पस टपर आयुषा पोखरेल उपस्थित हुँदै हुनुहुन्छ। उहाँसँग हामी मीठा कुराकानी गर्ने नै छौ। त्योभन्दा पहिला प्रस्तुत छ सुकुना हालचाल।

0: सुकुना हालचालको साथमा म खगेन्द्र घिमिरेको नमस्कार। सुरुमा सुकुना हालचालका प्रमुख शीर्षकहरू। स्नातक तहको पठन पाठन सञ्चालन, अली फिल्मको प्रवर्धन कार्यक्रम सम्पन्न, गुरु सम्मान कार्यक्रम सम्पन्न, शत प्रतिशत नतिजा प्रकाशन, छात्रवृत्ति अक्षय कोष स्थापना, अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न। अब सुकुना हालचाल विस्तारमा। सुकुना बहुमुखी क्याम्पसमा 2083 सालको शैक्षिक सत्रमा स्नातक तह पहिलो वर्ष बीबीएस, बीएड र बीए को पठन पाठन मिति 2083 साल साउन 11 गते बिहान 6 बजेदेखि शुरू भएको छ। बीएड अन्तर्गत अंग्रेजी, नेपाली, गणित, अर्थशास्त्र, विज्ञान जस्ता विषयहरू रहेका छन्। सुकुना बहुमुखी क्याम्पसको सभा हालमा 2083 साल साउन 12 गते हली फिल्मको प्रमोसन कार्यक्रम सम्पन्न भएको छ। प्राध्यापक, विद्यार्थीहरू र फिल्म निर्माता टीमको उपस्थितिमा भएको उक्त कार्यक्रममा नायक तथा कलाकार सरोज खनालले फिल्म नेपाली माटो सुहाउँदो रहेको बताउनुभयो। नेपालको वर्तमान परिवेश र कृषि पक्षसँग सम्बन्धित रहेको उक्त फिल्म कृषिलाई प्रोत्साहन गर्ने अभिप्रायका साथ निर्माण भएको छ। यही मिति 2083 साल साउन 22 गते नेपालभरका फिल्म हलमा रिलिज हुने हली फिल्मका निर्माताहरू जस्मिन श्रेष्ठ र पूजा गुरुङ रहनु भएको छ। सुकुना बहुमुखी क्याम्पसमा 2083 साल साउन 13 गते बुधबार गुरु पूर्णिमाका दिन विद्यार्थीहरूले गुरु सम्मान कार्यक्रम सम्पन्न गरेका छन्। अबेर र माला लगाएर सम्मान गरिएको उक्त कार्यक्रम प्रमुख अतिथि क्याम्पस प्रमुख श्री अर्जुनराज अधिकारीले मैनबत्ती प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभयो। अनामिका निरौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम विद्यार्थीहरू केबिना पाण्डे र युकेश दनालले सञ्चालन गर्नुभयो। सुकुना बहुमुखी क्याम्पसमा बीबीए 8 सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरूको अन्तिम परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित भएको छ। नतिजामा क्याम्पसबाट सबै विद्यार्थीहरू उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएका छन्। विद्यार्थीहरूलाई क्याम्पसले बधाई तथा शुभकामना दिएको छ। सुन्दर हेचा 12 मोरङ निवासी समाजसेवी उदय नारायण काफले, योगराज काफले तथा काफले परिवारले स्वर्गीय चिन्तामणि काफले, स्वर्गीय चन्द्रमाया काफले र स्वर्गीय सूर्यकुमारी काफलेको स्मृतिमा सुकुना बहुमुखी क्याम्पसको छात्रवृत्ति अक्षय कोषमा 2,00,000 रूपियाँको बैंक चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। उक्त सहयोग विद्यार्थीहरूको अध्ययनमा आर्थिक टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको हो। 2083 साल साउन 11 गते सोमबार कमला बहुमुखी क्याम्पस सिन्धुलीको अवलोकन भ्रमण दललाई सुकुना बहुमुखी क्याम्पसमा स्वागत सम्मान गरियो। यस क्रममा क्यूए अनुसन्धान, शैक्षिक, व्यवस्थापकीय तथा आर्थिक विषयमा अनुभव आदान प्रदान गरियो। सोही दिन दुई क्याम्पसका बीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा समझदारी सम्झौता समेत गरियो। आजका लागि सुकुना हालचाल यति नै। हस्त, धन्यवाद।
1: प्रिय श्रोता, तपाईहरूले भर्खरै साथी खगेन्द्र घिमिरेबाट सुकुना हालचाल सुनिसक्नु भएको छ। अब हामी आजको मुख्य विषयवस्तुतर्फ लाग्दैछौ। अबको क्रममा मसँग कुराकानी गर्नका लागि मैले अघि नै हजुरहरूलाई जानकारी गराइसकेको छु, हामीसँग सुकुना बहुमुखी क्याम्पस बीबीए 8 सेमेस्टरकी क्याम्पस टपर आयुषा पोखरेल उपस्थित हुनुभएको छ। उहाँलाई हामी अब कार्यक्रममा स्वागत गर्छौं। कार्यक्रम सुकुना प्रवाहमा हजुरलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद। यहाँ आएर आफ्नो अनुभवहरू सुनाउन पाउँदा सम्पूर्ण सुकुना प्रवाह परिवार प्रति निकै आभार व्यक्त गर्दछु।
1: कतिको सुन्नुहुन्छ नि हजुर यो हाम्रो कार्यक्रम सुकुना प्रवाह?
2: म कहिले काहीँ सुन्ने त गर्छु, अझ आज आफू आएर आफ्नो अनुभव सुनाउन पाउँदा अझ निकै रमाइलो अनुभव लागिरहेको छ।
1: सबैभन्दा पहिला तपाईँ आफ्नो छोटो परिचय दिनुहोस् न, तपाईँको शैक्षिक यात्रा बारे पनि बताइदिनुहोस्।
2: मेरो नाम आयुषा पोखरेल हो र हालै म बेलबारी मुरङमा बसोबास गर्दै आएको छु र मैले मेरो एससी चाहिँ गोदावरी विद्या मन्दिरबाट सम्पन्न गरेँ भने हालै बीबीए चाहिँ मैले सुकुना मल्टिपल क्याम्पसबाट ग्रेजुएट भएको छु।
1: तपाईँको आफ्नो पारिवारिक वातावरण बारे पनि अलिकति थोरै बताइदिनुहोस् न हाम्रा श्रोताहरूको लागि।
2: मेरो परिवारमा चाहिँ म, मम्मी, बाबा, दादा र भाउजू हुनुहुन्छ र सानैदेखि नै मेरो परिवारमा चाहिँ पढाइमा लिएर धेरै साथ सपोर्ट गरिराख्नुहुन्छ र कहिले परिवारबाट त्यस्तो प्रेसर, पढाइमा प्रेसर दिने खालको चाहिँ कहिले गर्नु भएन। सदैव सपोर्ट, साथ दिइराख्नुहुन्थ्यो, मोटिभेट गरिराख्नुहुन्थ्यो। त्यस्तो तैँले राम्रै गर्नुपर्छ, तैँले यति धेरै मार्क्स ल्याउनुपर्छ भनेर कहिले त्यस्तो दबाब दिनु भएन कहिले पनि।
1: आहा, कति राम्रो परिवार! हजुरको कुरा सुन्दा मलाई त असाध्यै खुसी लाग्यो। बीबीए अध्ययन गर्नका लागि क्याम्पसहरूको विकल्प अन्य पनि थिए होला, तपाईँले सुकुना बहुमुखी क्याम्पस चाहिँ किन रोज्नुभयो?
2: अन्य क्याम्पसहरू पनि थुप्रै बीबीएको लागि त थिए, तर सुकुना क्याम्पस चाहिँ अलिक नजिक पनि भएकोले गर्दा र अन्य धेरै मान्छेहरूबाट धेरै प्रशंसाहरू पनि सुने र यहाँको शैक्षिक वातावरण पनि धेरै राम्रो थियो, सरहरू पनि सहयोगी हुनुहुन्थ्यो, त्यसकै लागि मैले चाहिँ सुकुना क्याम्पसलाई रोजेँ र अहिले त्यो निर्णयलाई फर्केर हेर्दाखेरि निकै राम्रो निर्णय गरे जस्तो लाग्छ।
1: तपाईँलाई यसमा कुनै पछुतो त लागेको छैन?
2: छैन, मलाई कुनै पछुतो छैन।
1: आहा, कति राम्रो। सुकुना बहुमुखी क्याम्पसमा तपाईँ भर्ना हुँदाखेरि तपाईँको अपेक्षा चाहिँ के थियो?
2: सुकुना क्याम्पसमा भर्ना हुँदाखेरि चाहिँ मलाई किताबी ज्ञान भन्दा पनि प्र्याक्टिकल एक्सपोजर पाम भन्ने मेरो अपेक्षा थियो। किताबी ज्ञान भन्दा पनि अहिलेको समयमा चाहिँ हामी त्यो ज्ञानलाई कसरी रियल लाइफमा एप्लाई गर्न सक्छौँ भन्ने कुरा अझ महत्त्वपूर्ण छ जस्तो लाग्छ। त्यही भएर मलाई चाहिँ बुक नलेजदेखि लिएर अझै सफ्ट स्किलहरू, मेरो कम्युनिकेसन स्किल्सहरूदेखि लिएर लिडरसिप टिम वर्कहरू पनि मलाई सिक्ने धेरै अवसर पाएँ मैले सुकुना क्याम्पसबाट।
1: तपाईँले सुकुना बहुमुखी क्याम्पसमा भर्ना हुँदै गर्दाखेरि तपाईँले जुन अपेक्षा राख्नु भएको रहेछ, तपाईँलाई अहिले के लाग्छ त्यो अपेक्षाहरू चाहिँ पूरा भएको महसुस गर्नुहुन्छ कि त्यो अपेक्षा चाहिँ मैले पूरा गर्न सकिनँ, प्राप्त गर्न सकिनँ जस्तो लाग्छ?
2: अवश्य मलाई चाहिँ यहाँ सुकुना बहुमुखी क्याम्पसमा मेरो आफ्नो सबै अपेक्षा पूरा भयो जस्तो महसुस लाग्छ, किनभने मैले यहाँ बुक नलेजदेखि बाहेक अरू प्र्याक्टिकल स्किल्सहरू पनि धेरै सिक्न पाएँ। इन्टर्नसिपहरूदेखि लिएर सेमिनार वर्कसपहरू धेरैमा सामेल हुने अवसर पाएँ र त्यसको लागि म सुकुना बहुमुखी क्याम्पस प्रति धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: तपाईँ अहिले बीबीए आठौं सेमिस्टरमा सुकुना बहुमुखी क्याम्पसकै उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुभएको छ। नतिजा थाहा पाउँदाको तपाईँको पहिलो क्षण कस्तो थियो, सुन्न मिल्छ?
2: सुरुमा त मलाई विश्वास नै लागेन र एक दुई पटक नतिजा हेरे पछि साँच्चैकै मैले टप गरेको रहेछु भनेर थाहा पाउँदा चाहिँ निकै खुसी लाग्यो। त्यो खुसी म शब्दमा व्यक्त नै गर्न सक्दिनँ। सानैदेखि पढाइमा धेरै मेहनत गरे पनि आफूले कहिले टप हुने चाहिँ अहिलेसम्म अनुभव गर्न पाएको थिइनँ। जति मेहनत गरे पनि सेकेन्डसम्म हुने अनुभव गरे, तर फर्स्ट हुने चाहिँ अहिलेसम्म कहिले अनुभव गर्न पाएको थिइनँ। त्यसैले पनि यो क्षण म कहिले पनि बिर्सिन सक्दिनँ।
1: अहिले बीबीए आठौं सेमिस्टरमा आएर चाहिँ तपाईँले कलेज टप गर्न सफल हुनुभएको, यो तपाईँको पहिलो सफलता भनौँ न?
2: हजुर,
1: ठिक छ। तपाईँको सफलतामा हामी पनि खुसी हुनुपर्छ, हामी पनि खुसी छौँ। त्यो तपाईँको जुन खुसीको क्षण थियो, त्यो तपाईँले आफ्नो खुसीको क्षण चाहिँ कोसँग सबैभन्दा पहिले बाँड्नुभयो?
2: सबैभन्दा पहिले त मैले मेरो खुसीको क्षण आफ्नो परिवारसँग बाँडे। सबैजना मेरो रिजल्ट देखेर धेरै खुसी हुनुभयो। त्यसपछि मैले मेरो नतिजा साथीहरू आफन्तहरूसँग पनि बाँडेर उहाँहरू पनि धेरै खुसी हुनुभयो।
1: तपाईँको यो सफलता, जुन तपाईँले सफलता प्राप्त गर्नुभएको छ, यो सफलताको तपाईँ कसलाई चाहिँ सबैभन्दा बढी श्रेय दिन चाहनुहुन्छ?
2: सुरुमा त म यो श्रेय म आफैलाई दिन चाहन्छु, किनभने मान्छेहरू जति सपोर्ट गर्ने भए पनि, जतिकै शैक्षिक वातावरण राम्रो भए पनि, कलेजमा जबसम्म आफूले मेहनत गरिँदैन तबसम्म अगाडि बढिदिन जस्तो लाग्छ। त्यही भएर सुरुमा सबभन्दा ठुलो श्रेय चाहिँ म आफैलाई दिन चाहन्छु, त्यसपछि मेरो परिवारलाई, उहाँहरूकै साथ सपोर्टले गर्दाखेरि यहाँसम्म आइपुगेर यहाँ यस्तो राम्रो नतिजा हासिल गर्न पाएँ र सबभन्दा धेरै परिवारमा पनि म मेरो दादालाई आफ्नो श्रेय दिन चाहन्छु। उहाँले नै सानैदेखि मलाई सिकाउँदै आउनुभयो, पढाउँदै आउनुभयो, एन्सर कसरी लेख्ने, कस्तो एक्जाममा कस्तो पाराले एन्सर लेख्ने, कसरी पढ्ने, सबै उहाँले नै मलाई सिकाउँदै आउनुभयो र हामी दुईजना चाहिँ सानैदेखि सँगै एउटै स्कुल पढ्यौँ, कलेज पनि एउटै पढ्यौँ। त्यस कारणले गर्दाखेरि सरहरूले पनि उहाँको बहिनी भनेर नै चिन्नुहुन्थ्यो मलाई धेरै जस्तो सरहरूले। त्यसले गर्दा पनि बाहिरबाट चाहिँ धेरै एक्सपेक्टेसनहरू थियो, धेरै प्रेसर पर्थ्यो। उहाँ चाहिँ जहिले म भन्दा धेरै जान्ने पनि हुनुहुन्थ्यो र स्कुलदेखि नै स्कलरसिप पाउँदै आउनुभएको थियो स्कुलदेखि कलेजसम्म नै। त्यही भएर पनि बाहिरको मान्छेहरूको धेरै एक्सपेक्टेसन थियो म माथि। उहाँको बहिनी भनेपछि उसले झन् अझै राम्रो गर्नुपर्छ भन्ने थियो, जस कारणले गर्दा पनि मैले अझै सिक्नुपर्छ, अझै पढ्नुपर्छ, अझै मेहनत गर्नुपर्छ भन्ने पनि म माथि पनि आयो र म पनि गरी राम्रो हुँदै गएँ।
1: आहा, कति राम्रो। सबैभन्दा पहिलो श्रेय त आफूलाई दिन चाहनुभएको छ, यो कुरा सुन्दा मलाई पनि धेरै खुसी लाग्यो। जो सफल हुनका लागि चाहिँ आफूले आफूलाई चाहिँ म सफल हुन सक्छु भनेर आत्मविश्वास राख्दै चाहिँ आफ्नो श्रेय आफूलाई दिन, यो एकदमै राम्रो पक्ष हो। त्यसपछि तपाईँ श्रेय चाहिँ आफ्नो दाइलाई दिन चाहनुहुन्छ। क्याम्पसका शिक्षक तथा शिक्षिकाहरूले पढाउने शैली भयो, उहाँहरूले दिने मार्गदर्शन र उहाँहरूको हौसलाले चाहिँ तपाईँको सफलताको लागि कतिको महत्वपूर्ण भूमिका खेल्यो?
2: वहाँ सुकुना मोहमुनी क्याम्पसमा पढाउने आदरणीय शिक्षकहरुको मार्गदर्शन र हौसलाले पनि मेरो जीवनमा निकै ठूलो भूमिका खेलेको छ। उहाँले किताबी ज्ञान मात्र नभएर मलाई व्यक्तिगत जीवनमा काम लाग्ने ज्ञानहरु पनि धेरै धेरै सिकाउनु भएको छ। धेरै मोटिभेट गर्नुहुन्थ्यो, बाहिरी ज्ञानहरू सिकाउनुहुन्थ्यो, कसरी प्रेजेन्टेसन स्किलहरूदेखि लिएर मान्छेहरूसँग इन्टरेक्सन कसरी गर्ने, लिडरसिप स्किलहरू भयो, त्यस्तो सबै कुराहरू सिक्ने मौका पाए।
1: तपाईँलाई कुनै शिक्षक शिक्षिकाहरूले दिनुभएको एउटा कुनै महत्वपूर्ण प्रेरणा अहिले पनि तपाईँलाई सम्झनामा आउँछ त?
2: एकजना शिक्षकको भन्दा पनि सुकुना बहुमुखी क्याम्पसको लगभग सबै सरहरूले कुनै न कुनै रूपमा सधैँ मोटिभेट गरि नै रहनुहुन्थ्यो। सबै सरहरू भन्ने गर्नुहुन्थ्यो, मेहनत गर्दै जानु, कहिले न कहिले अवश्य सफलता पाउनेछन् भन्नुहुन्थ्यो। र पढाइमा मात्र नभएर उहाँहरूले विभिन्न प्रोग्रामहरूमा मलाई प्रोग्रामहरूमा कम्पिट गर्ने पनि अवसरहरू दिनुभयो। मलाई इन्टरप्रेनरसिप प्रोग्राममा काठमाडौँमा सिलेक्ट हुँदाखेरि पनि उहाँ सरहरूले धेरै हेल्प गर्नुभयो, प्रेजेन्टेसन कसरी बनाउने सिकाउनु भयो, त्यहाँ अगाडि गएर बोल्न सिकाउनु भयो।
1: सुकुना बहुमुखी क्याम्पसको जुन शैक्षिक वातावरण छ, तपाईँ चाहिँ यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: मेरो अनुभवमा चाहिँ सुकुना बहुमुखी क्याम्पसको एकाडेमिक इन्भाइरोमेन्ट धेरै नै राम्रो छ। उहाँ शिक्षकहरू पनि धेरै सहयोगी हुनुहुन्छ, साथै यहाँ पढाइ मात्र नभएर एक्जिबिसन, इन्टर्नसिप, प्र्याक्टिकल एक्सपोजरहरू पनि धेरै पाइन्छ, जसले गर्दा विद्यार्थीको ओभरअल डेभलपमेन्टमा धेरै हेल्प गर्छ।
1: कक्षामा नियमित उपस्थित हुनु र शिक्षकसँग निरन्तर अन्तर्क्रियामा रहनुले चाहिँ तपाईँको सिकाइमा कतिको भूमिका खेल्दो रहेछ?
2: कक्षामा नियमित उपस्थिति हुँदाखेरि मलाई धेरै फाइदा पुगेको छ। जस्तै अब कक्षामा दिनदिनै जाँदाखेरि मलाई नबुझेको कुराहरू म सरसँग डाइरेक्टली इन्टरेक्ट गरेर सिक्ने अवसर पाउँथ्यो, मेरो डाउटहरू क्लियर हुन्थ्यो, जसले गर्दा यसले मेरो पढाइमा धेरै ठूलो हेल्प पनि गर्यो।
1: जोसुकै एउटा सफल व्यक्तिको पछाडि उहाँहरूले अध्ययन गर्ने आफ्नै शैली हुन्छ भन्छन्, तपाईँको चाहिँ आफ्नो अध्ययन गर्ने शैली वा तरिका चाहिँ कस्तो थियो?
2: मेरो अध्ययन गर्ने शैली चाहिँ सिम्पल नै थियो। म पढ्दाखेरि जहिले पनि नोट बनाएर लेखेर पढ्ने गर्थेँ, जसले गर्दा चाहिँ मलाई छिट्टै याद होस् र त्यसले गर्दाखेरि लामो समयसम्म मेरो दिमागमा रहिरहोस् भनेर म एक्जाम आउने बेला जहिले नोट बनाएर त्यसलाई पढेर रिभिजन गर्ने गर्थे।
1: तपाईँले भन्नुभएको विधिहरू, नोट बनाउने, रिभिजन गर्ने, यस्ता थुप्रै विधिहरू भन्नुभयो, ती विधिहरू मध्ये चाहिँ तपाईँलाई सबैभन्दा प्रभावकारी विधि चाहिँ कुन लाग्यो?
2: मलाई चाहिँ नोट बनाएर रिभिजन गर्ने विधि चाहिँ अलिक धेरै इफेक्टिभ लाग्यो, किनभने त्यस्तो गर्दाखेरि चाहिँ झन् अझ हामी धेरै समयसम्म एन्सरहरू याद राख्न सक्छौँ, हामीलाई लामो समयसम्म याद भइरहन्छ र यसले गर्दा अझ पढ्न सजिलो पनि हुन्छ।
1: तपाईँले आफ्नो दैनिक पढाइको समयलाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्थ्यो, त्यो एउटा सामान्य दिन चाहिँ तपाईँको कस्तो हुन्थ्यो बताइदिनुहोस् न?
2: मेरो त्यस्तो फिक्स रुटिन त थिएन, तर म बिदाको दिन अलि धेर पढ्ने गर्थे र एक्जाम नजिक हुँदाखेरि अलि नोटहरू बनाउन सुरु गर्थे र रिभिजन गर्थे, नआएको डाउटहरू सरहरूसँग गएर क्लियर गर्थे।
1: पढाइको क्रममा कहिले निराश हुने, तनाव वा आत्मविश्वास कमजोर भएको अवस्था तपाईँमा कहिले आयो कि आएन?
2: मलाई लाग्छ यस्तो क्षण सबै विद्यार्थी जीवनमा अवश्य पनि आउँछ। कहिलेकाहीँ धेरै प्रेजेन्टेसन एसाइनमेन्टहरू एकै दिन बुझाउनु पर्दा धेरै स्ट्रेस हुन्थ्यो, कहिलेकाहीँ आफूले सोचे जस्तो रिजल्ट आउँदैन थियो, निराश हुन्थ्यो, तर मैले त्यस्तो फिलिङ्सलाई कहिले पनि आफूमाथि हावी हुन दिइनँ र अझै जति नराम्रो भए पनि, स्ट्रेस भए पनि म अझै पढाइमा झन् धेरै फोकस गर्दै गएँ, अझै मेहनत गर्दै गएँ। त्यसले नै गर्दा अहिले 8th सेमिस्टरमा सफल हुन पाउँदा, टप गर्न पाउँदा निकै खुसी लागिरहेको छ।
1: हा, कति मजाले त्यो निराशालाई सहजै व्यवस्थापन गर्दै आज यो सफलताको शिखरमा पुग्न सफल हुनुभएको छ। मोबाइल भयो, सामाजिक सञ्जाल र अन्य कुनै आकर्षकबाट तपाईँले आफूलाई कसरी टाढा राख्नुभयो?
2: साँच्चै भन्नुपर्दा त्यसरी सोसियल मिडियाबाट पूर्ण रूपमा टाढा त म कहिले पनि भएन, तर एक्जामको बेला आउँदाखेरि चाहिँ अलिक कन्ट्रोल गर्ने गर्थे म सोसियल मिडिया चलाउन हुन, र आजको जमानामा त सोसियल मिडिया चटक्कै छोडेर बस्नुभन्दा पनि त्यसलाई कसरी कन्ट्रोल गर्ने हो, त्यस्तो चाहिँ बढी महत्वपूर्ण हो जस्तो लाग्छ।
1: कति राम्रो, सामाजिक सञ्जालमा हामीले खोज्न जान्यौं, बुझ्न जान्यौं, सामाजिक सञ्जालको सही प्रयोग गर्न जान्यौं भने चाहिँ हामीले हाम्रो शैक्षिक यात्रालाई अझै सफल बनाउन सकिन्छ भन्ने तपाईँको आशय अत्यन्तै राम्रो लाग्यो। हामीले सामाजिक सञ्जाल र मोबाइलको प्रयोगबाट टाढा बस्नुभन्दा पनि त्यसलाई सही सदुपयोग गर्नु चाहिँ हामी विद्यार्थीहरूका लागि अत्यन्तै आवश्यक कुरा बताउनु भयो। तपाईलाई बीबीएका कुन-कुन विषयहरू चाहिँ तपाईलाई एकदमै चुनौतीपूर्ण लाग्यो?
2: मलाई ट्याक्स र फाइनेन्समा डेरिभेटिभ भन्ने विषय चाहिँ अलिक चुनौतीपूर्ण लाग्यो। सुरु सुरुमा त सक्दिन जस्तो लाग्थ्यो, त्यहाँको कन्सेप्टहरू बुझ्न निकै गाह्रो हुन्थ्यो, तर सरले निकै हेल्प गर्नुभयो, राम्ररी बुझाउनु भयो र मैले पनि त्यो दुईटा विषयमा चाहिँ धेरै मेहनत गरेँ र लास्टमा अन्तिममा नतिजा पनि त्यो दुईटा विषयमा धेरै राम्रो आयो।
1: तपाईँको यो विषयहरूलाई राम्रो बनाउनका लागि चाहिँ तपाईँले के मेहनतै हो कि अरू केही अपनाउनु भयो तपाईँले तरिका?
2: हजुर, मैले मेहनत नै गरेरै राम्रो भएको जस्तो लाग्छ। मेहनतदेखि लिएर कन्सिस्टेन्ट पनि हुनु पर्यो, आफ्नो पढाइमा लिएर दिनदिनै पढ्ने बानी बसाल्नु पर्यो, जसले गर्दा पनि नतिजा राम्रो आउँछ जस्तो लाग्छ।
1: विद्यार्थीहरूले आफू सफल हुनका लागि दैनिक रूपमा अध्ययन गर्ने बानी चाहिँ बसाल्नु पर्यो पक्कै पनि तपाईँको विचारमा?
2: हजुर।
1: सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा तपाईँले सिक्नु भएको कुराहरू चाहिँ के हुन् त?
2: मैले यहाँबाट किताबको ज्ञान मात्र नभएर जीवनमा काम लाग्ने ज्ञानहरू धेरै सिक्ने अवसर पाएँ। जस्तै कम्युनिकेसन स्किल्सहरू भयो, टाइम म्यानेजमेन्ट भयो, जस्ता धेरै प्र्याक्टिकल नलेजहरू सिक्ने अवसर पनि पाएँ। र यो सुकुना मल्टिपल क्याम्पसले चाहिँ मलाई एउटा राम्रो स्टुडेन्ट मात्र नभएर एउटा राम्रो व्यक्ति बन्नमा पनि धेरै मदत पुर्याएको छ।
1: अहिले बीबी अध्ययन गरिरहनुहुने विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनका लागि आजैदेखि गर्नुपर्ने कुराहरू चाहिँ के हुन् तपाईँको विचारमा?
2: मेरो विचारमा चाहिँ एक्जाम आएपछि पढ्ने भन्दा पनि अगाडिदेखि नै पढ्ने बानी बसाल्नु पर्छ जस्तो लाग्छ। र अर्को भनेको चाहिँ मार्क्सको लागि पढ्ने भन्दा पनि आफू सिक्नको लागि पढ्नु पर्छ जस्तो लाग्छ। र आफू सिक्नको लागि त सिक्नको लागि पढ्दै गयो भने चाहिँ आफै सफलता हासिल गर्दै गइन्छ जस्तो लाग्छ।
1: अहिले विद्यार्थीहरूले एक्जाम भोलिबाट छ, आजदेखि पढ्ने अथवा एक्जाम आउनुभन्दा केही दिन अघिदेखि मात्रै पढ्ने गरिरहेको देख्न सकिन्छ। यो समयमा तपाईँले दिन खोज्नु भएको सन्देश चाहिँ मलाई पनि एकदमै मन पर्यो। तपाईँहरूले चाहिँ तपाईँले भन्न खोज्नु भए अनुसार जसरी अगाडिदेखि नै अध्ययन गर्ने बानी बसालो भनेदेखि त्यो अगाडिदेखि अध्ययन गर्दै गर्दा त्यो बेस बनिसकेको हुन्छ र इक्जामको समयमा चाहिँ विद्यार्थीहरूले रिभिजन मात्रै गर्दा यसो सरस्वती हेर्दा मात्रै राम्रोसँग बुझ्न सकिन्छ र परीक्षामा राम्रो एन्सर लेखेर चाहिँ हामीले अङ्क राम्रो ल्याउन सक्छौँ। साथसाथै तपाईँले भन्न खोज्नुभयो जसरी हामीले एउटा राम्रो अङ्क मात्रै ल्याएर भएन, एउटा सिपयुक्त व्यक्ति पनि बन्न सक्नु पर्यो। तपाईँको विचार मलाई एकदमै मन पर्यो। कम अङ्क ल्याउने अथवा पढाइमा आत्मविश्वास गुमाएका विद्यार्थीहरूलाई चाहिँ तपाईँले दिने सन्देश चाहिँ के हुन्छ त?
2: एउटा रिजल्टले गर्दाखेरि कहिले पनि आफ्नो क्षमता निर्धारण गर्छ जस्तो लाग्दैन। कहिले काहीँ आफूले सोचेको जस्तो रिजल्ट नआउला, आफूले मेहनत गरे अनुसारको नतिजा नआउला, त त्यसको मतलब यो होइन कि तिमी सक्षम छैनौ भन्ने होइन। त्यही भएर मेहनत गर्दै गर्नु, भोलि पर्सि गएर अवश्य कहिले न कहिले सफल भइन्छ जस्तो लाग्छ मेरो विचारमा।
1: निरन्तर मेहनत चाहिँ हामीले गर्नुपर्छ।
2: हजुर,
1: तपाईँले भविष्यमा चाहिँ आफूलाई कुन क्षेत्रमा स्थापित गर्ने योजना राख्नु भएको छ?
2: भविष्यमा चाहिँ म आफूलाई ब्याङ्किङ क्षेत्रमा भयो, जस्तै राष्ट्र वाणिज्य ब्याङ्क भयो, नेपाल राष्ट्र ब्याङ्क भयो, त्यस्तोको कर्मचारीको रूपमा आफूलाई स्थापित गर्न चाहन्छु।
1: तपाईँको आफ्नो लक्ष्य चाहनाहरू पूरा हुँदै जाउन्, मेरो व्यक्तिगत तर्फबाट र सुकुना प्रवाह कार्यक्रमको तर्फबाट तपाईँलाई सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न पनि चाहन्छु। अन्त्यमा सुकुना बहुमुखी क्याम्पसका आदरणीय शिक्षक शिक्षिका, आफ्नो परिवार र सम्पूर्ण विद्यार्थी साथीहरूका लागि तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
2: पहिलो त म यहाँसम्म पुग्नलाई सहयोग गर्नुहुने मेरो सुकुना बहुमुखी क्याम्पसका आदरणीय सर, मेरो परिवार र मेरा साथीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आफ्नो क्षमतामा विश्वास राख्नुहोस्, मेहनत गर्दै जानुहोस्, बुझेर पढ्नुहोस्, मार्क्सको लागि मात्र नपढ्नुहोस्, भोलि पर्सि गएर अवश्य सफलता हासिल गर्नुहुन्छ भन्न चाहन्छु।
1: हाम्रो यो सुकुना प्रवाह कार्यक्रमको निम्तोलाई सहर्ष स्वीकारेर यहाँसम्म आइदिनु भयो, आफ्ना विचारहरू प्रकट गरिदिनु भयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आउने कार्यक्रमहरूमा पनि हामी यसै गरी अवसर जुरेसम्म तपाईँहरूसँग यसरी बसेर भलाकुसारी गर्ने नै छौ। आजका लागि हामी कार्यक्रमबाट यही छुट्टिन्छौ।
2: हुन्छ, धन्यवाद।
1: हस्त, धन्यवाद। आयुषा पोखरेलसँगको यो कुराकानी तपाईँहरूका लागि अत्यन्तै प्रभावकारी बन्न सक्छ, तपाईँहरूले सुनेर साथ दिनुभयो होला भन्ने म अपेक्षा गर्दछु। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यो कार्यक्रम आयोजना गरेर मलाई स्टुडियोसम्म आउने अवसर प्रदान गर्नुभएकोमा सुकुना बहुमुखी क्याम्पस परिवार र रेडियो सुसेली परिवार प्रति अत्यन्तै आभार प्रकट गर्दछु। साथै सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख आदरणीय अर्जुन राज अधिकारी सर र साथै क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश प्रसाद दाल र बलराम पोखरेल सरलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यस कार्यक्रमकी कार्यक्रम संयोजक आदरणीय रेखा सुवेदी म्याम प्रति अत्यन्तै आभार प्रकट गर्दछु। यसै रेडियो सुसेलीका प्राविधिक सर गणेश मिश्र सरलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु भने हाम्रो यो कार्यक्रमका प्राविधिक संयोजक आदरणीय सन्तोष दाल सरलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै हाम्रो यो कार्यक्रम सुनेर हजुरहरूले साथ दिनुभएकोमा हजुरहरूलाई पनि मनैदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। हजुरहरूले कुनै कारणवश हाम्रा अघिल्ला कार्यक्रमहरू सुन्न छुटाउनु भएको छ भने तपाईँहरूले हाम्रो सुकुना प्रभा नामक फेसबुक पेजमा गएर तपाईँहरूले हाम्रो अघिल्ला कार्यक्रमहरू सुन्न सक्नुहुन्छ र त्यही तपाईँहरूले आफ्ना प्रतिक्रिया दिन पनि सक्नुहुन्छ। आगामी कार्यक्रममा पनि म यसै गरी यसै समयमा उपस्थित हुने वाचाका साथ आजका लागि कार्यक्रमबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: सदरमुकाम र अन्य ठूला शहरमा जानु पर्थ्यो, तर सड़क खुलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ। बिरामी, विद्यार्थी र दैनिक उपभोग्य सामग्री ढुङ्गानीमा समेत सहज भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो। पछि गल्याङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौं, तर अहिले त्यो समस्या छैन। केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैनथे। बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो। किसानले उत्पादन गरेका सुन्तला, तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो, तर आज त्यही गाउँमा गाड़ीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छन्। हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो, रम्बा होगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो। अहिले त शहर जान त कुनै दुःख नै छैन, 2-3 घण्टामै बजार गएर आउने गरिन्छ। आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ। हेर्दा हेर्दै, देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ। हिजो त गेजा, हुगी, खालिवन, फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल, त्यसपछि बस चढ़ेर जानुपर्ने बाध्यता थियो। जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनु होस् या राहदानी बनाउनु होस्, मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो, बास बस्नुपर्ने बाध्यता थियो। अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ, भण्डारीले भन्नुभयो। यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं, हाल सप्तरीमा खटिएका काफ्लेले बताएका छन्। निगरानीका लागि सादा पोशाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन्। गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उनले बताएका छन्। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन्। 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रपा सभापति रवि लामिछाने एकपछि अर्को राजनीतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्तादेखि नै भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि थिए भने

प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला तीन दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि दुई दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा शुरूदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले राजनैतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनैतिक संवादमा अग्रसर भए। यस्तो पहल कदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृंखला शुरू गरे। लामिछानेले घटनाको दोस्रो दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्। लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक भास्कर गौतम भुइँ तहमा जे देखिन्छ त्यसमा गम्भीरता नदेखाउने पुरानै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिएको टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौ भन्ने भ्रम हुन्छ उनले भनेका छन्। रवि बालेन्द्रले शुरू गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बिउ प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो उनको भनाइ छ। गृहमन्त्री सुदन गुरूङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने राजसभा सांसद र विभिन्न दलका नेतासँग

0: छ। गए राति करिब 12 बजे देवानगंज पुग्नुभएका गृहमन्त्री गुरूङले रातभर स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएकाका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरूङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरूङले घटनास्थल देवनगंज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग 7 बजे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरूङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतकको द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही 10 लाख रूपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
1: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पीकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिमश्रृंखला स्थित 8051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पीक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवित उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, किली, पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिण्डु शेर्पा र ग्यालु शेर्पा गरी 6 नेपाली आरोही पहिरोमा परेका हुन्। ओमनकी नदिरा अहमद अब्दुल्ला अल हार्ती, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वबहादुर, ओमनकी नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिमपहिरोमा परेका पूर्जाले 8000 मिटर अग्ला हिमाल सबैभन्दा बढ़ी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग शुरूदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिशन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना, हेलिकप्टर, ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्कविहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो संकेत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7000 मिटर माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रड पीकको आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिमपहिरोमा फसे कीर्तिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोर्खापत्र दैनिकले छापेको छ, पाकिस्तानको ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पूर बहादुर गुरूङ युक्त सहित 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढ़ी पहिरो जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। बाढ़ीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्तव्यस्त रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढ़ी पहिरोबाट असमका चराईदेव, शिवसागर, चोराहट, गोलाघाट, नगाउँ, विश्वनाथ, मेघाजी र

0: कामरूप अर्थात मेट्रो गरी 8 जिल्ला अझै पनि बाढ़ीको चपेटामा परेका छन्। जसमध्ये शिवसागर र चराई देव सबैभन्दा बढ़ी प्रभावित भएका छन्। असममा भीषण बाढ़ी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
1: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर मात्र ग्यास बिक्री वितरण शुरू गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार र लाइन बढ़दै जाँदा निगमले 7.1 केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो। आधा सिलिण्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो, तर ग्यासको असहजता भएको भन्दै निगमले असार 31 गतेदेखि फेरि 14.2 केजी अर्थात भरि सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। निगमले देशैभर विगतकै जस्तो भरि ग्यास बिक्री गर्न शुरू गरेको एक सातादेखि नै फेरि ग्यासको अभाव सिर्जना भएको छ। पछिल्लो दुई साता यता उपभोक्ताले ग्यास पाउनका लागि लामो लाइन लाग्न बाध्य छन्। नयाँ बानेश्वरकी सम्झना बस्नेतले भरि सिलिण्डर बिक्री गर्ने भनेदेखि नै ग्यास नपाएको बताएकी छन्। उनले भनिन् भरि सिलिण्डर ग्यास पाइने भनेर ढुक्क भइयो, अहिले दुई साता हुँदा समेत ग्यास पाइएको छैन। घरको आधा सिलिण्डर ग्यास सकिने लाग्यो, तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन् निगमले पूरा सिलिण्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पूरा सिलिण्डर बिक्री गर्ने निर्णय नै सही छैन। उनको भनाइ छ आधा ग्यास सिलिण्डरबाट एकैपटक पूरा सिलिण्डर बिक्री गर्दा वात्तै स्टक बढ़ेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। मागभन्दा बढ़ी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ़दा केही अभाव देखिएको उनको भनाइ छ।
0: सरकार र लघुवित्त पीड़ित बीच पाँचबुते सहमति आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच पाँचबुते सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम संचालन, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा सिफारिश गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कड़ाईका साथ अनुगमन नेपाल राष्ट्र बैंकले गर्ने सहमति पनि भएको छ। लघुवित्त वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाव दिने जस्ता कानून विपरीतका गतिविधिमाथि प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघुवित्त पीड़ित बीच पाँचबुते सहमति, आन्दोलन स्थगित आजका पत्र पत्रिकामा खबर छ।
1: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर 1 चिडीका बड डाँडाका 23 वर्षीय पुष्कर कुमारले असार 20 गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए। मादक पदार्थ सेवन गरेका कुमारलाई सर्पले डसे पनि दुखाई महसुस गरेनन्, परिवारलाई पनि केही भनेनन्। सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ 8 बजेतिर अचानक उनलाई टोकेको थियो। सर्पको टोकाईपछिका लक्षण देखिएपछि शनिबार बिहान 8 बजे मात्र उपचारका लागि अस्पताल पुर्याइएको थियो। वडा अध्यक्ष काजी बाबु गेवालीका अनुसार अर्घाखाँचीबाट कपिलवस्तुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा ल्याइ पुर्याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो। गोरुसिंगे सर्पदंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरे पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो। त्यस्तै